मर पवनी मोनी मोर कने कने दातानी मर पामा मामा मामा रे रे रे तानी ता पवनी दारे पवनी दा पामा मामा मर रानी नीदा बानी दा रे मा पानी दानी दा पामा दा पामा मामा मर रानी दा रे मा दा पामा पामा मर रानी दा रे मा दा पामा पामा